पुनः स्वागत अभिवादन छ पूर्ण श्रोताहरूमा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ लोक तथा आधुनिक गीतहरू। त प्रथम सुनाइरहेछौँ आधुनिक गीत अञ्जली प्रधानको स्वरमा, गीत तथा सङ्गीत नरेन गुरुङका।

0: श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो लोक तथा आधुनिक गीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले गरीबहरूको हितका लागि सरकारको 12 वर्षको विकास यात्रालाई रेखाङ्कित गर्नुभयो। केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले भन्नुभएको छ, गरीब कल्याणको 12 वर्षको अवधि पूरा देशमा करोडौं वञ्चित परिवारहरूको जीवनमा गरिमा, सुरक्षा र आत्मनिर्भरता ल्याउनका लागि नयाँ अध्याय साबित भएको छ। आवास तथा शहरी कार्य मन्त्री मनोहर लालले भन्नुभयो, प्रधानमन्त्री आवास योजना अन्तर्गत हालसम्म देशमा 4 करोड़ भन्दा अधिक आवासहरू निर्माण भइसकेका छन्। आकाशवाणीको आज गौरवशाली 90 वर्ष पूरा भइरहेको छ। संसदीय तथा अल्पसंख्यक कार्य मन्त्री किरण रिजिजूले आकाशवाणीको गौरवशाली 90 वर्ष पूरा गरेकोमा बधाई दिनुभएको छ। अनि झारखण्डको एक विशेष अदालतले राँचीमा 8 एकड़ भन्दा बढी जमिनसँग सम्बन्धित मनी लन्ड्रिङ मुद्दामा मुख्यमन्त्री हेमन्त सोरेनले दायर गरेको याचिका खारेज गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले गरीबहरूको हितका लागि सरकारको 12 वर्षको विकास यात्रालाई रेखाङ्कित गर्नुभयो। आज सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले भन्नुभयो कि यस अवधिमा देश धेरै परिवर्तनहरूको साक्षी बनेको छ र गरीब कल्याण र विपन्न वर्ग यी परिवर्तनहरूको केन्द्रमा रहेको छ। प्रधानमन्त्रीले भन्नुभयो कि जनधन खाता, प्रत्यक्ष लाभ हस्तान्तरण, स्वच्छ भारत अभियान, प्रधानमन्त्री आवास योजना, जल जीवन मिशन र आयुष्मान भारत जस्ता हरेक पहलको उद्देश्य जनताका लागि गरिमा र अवसर सुनिश्चित गर्नु हो। गरीबहरूको जीवन स्तर सुधार गर्नका लागि प्रौद्योगिकीले महत्वपूर्ण भूमिका खेलेको छ।
2: गरीब और वंचित के उत्थान का संकल्प, सबका साथ सबका विकास का मंत्र, गरीब कल्याण, गरीब की सेवा, उसके जीवन में बेहतरी, देश का विकास, देश के संसाधन आखिरी व्यक्ति तक बिना किसी भेदभाव पहुंचे, ये हमारी सरकार की सबसे बड़ी प्राथमिकता रही। आज हर जरूरतमंद प्रधानमंत्री गरीब कल्याण

0: मूलभूत सुविधाहरू उपलब्ध छ। उहाँले यसलाई आवास क्षेत्रमा ठूलो परिवर्तन भन्दै यसले लाखौं गरीब परिवारहरूको लागि सुरक्षित र गरिमापूर्ण जीवन सुनिश्चित भएको बताउनुभयो। केन्द्रीय मन्त्रीले भन्नुभयो कि पछिल्लो 12 वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशमा समावेशी विकासले नयाँ गति लिएको छ र गरीब कल्याण योजना सम्पूर्ण विश्वका लागि उदाहरण बनेको छ। पश्चिम बंगाल स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण कदम उठाउँदै आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू गर्न लागिरहेको छ। राष्ट्रिय स्वास्थ्य प्राधिकरण र पश्चिम बंगाल सरकारको बीच आज नयाँ दिल्लीमा केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डा र पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा सम्झौता ज्ञापनमा हस्ताक्षर हुने भएको छ। राज्यमा तृणमूल कांग्रेस सरकारको कार्यकालमा आयुष्मान प्रधानमन्त्री जन आरोग्य योजना लागू गरिएको थिएन। प्रवर्तन निदेशालयले मादक पदार्थ तस्करी नेटवर्कसँग सम्बन्धित धन शोधन मामिलामा मिजोरम म्यानमार सीमा त्रिपुरा बंगलादेश सीमा र पश्चिम बंगालमा 4 स्थानमा छापा मारेको छ। यो मुद्दा मादक पदार्थ नियन्त्रण ब्यूरोको अगरतला एकाईले भारी मात्रामा मादक पदार्थ जफत गरेको घटनासँग जोडिएको छ। यस जाँचबाट म्यानमारबाट संगठित मादक पदार्थ तस्करी र आपूर्ति गर्ने संगठित गिरोहको पर्दाफाश गरेको छ। आकाशवाणीको आज गौरवशाली 90 वर्ष पूरा भइरहेको छ। वर्ष 1936 आजको दिन इन्डिया स्टेट ब्रडकास्टिङ सर्भिसलाई अल इण्डिया रेडियो नाम दिएको छ। यो दिवस देशको सांस्कृतिक सूचना र प्रसारण इतिहासमा विशिष्ट अवसरको रूपमा अंकित छ, जसमा पुस्तौसम्म देशको चेतनासित जोड्नेवाला वाणीको रूपमा उदय भयो। स्वतन्त्रतापछि अल इण्डिया रेडियो द्रुत गतिमा विस्तार भयो र 1956 यसलाई आकाशवाणी नाम दिएको थियो। आज आकाशवाणीको 591 केन्द्रहरू कार्यरत छन्, जसमा 23 भाषाहरू र 146 बोलीहरूमा कार्यक्रमहरू प्रसारण हुन्छ। आकाशवाणीको पहुँच देशको 98% आबादीसम्म छ। आकाशवाणीको विदेश सेवा विभाग भारतवासीहरूलाई एकजुट गर्दै विश्वको 100 भन्दा अधिक देशहरूमा भारतको आवाज बनेको छ। बहुजन हिताई बहुजन सुखाईको आदर्शमा आकाशवाणीको समाचार सेवा प्रभाग रेडियो प्रसारणको सर्वोच्च मानकहरूको अनुपालन गर्दै 24 घण्टा नै सबै प्रमुख भाषाहरूमा समाचार र कार्यक्रमहरूको प्रसारण गर्दछ। संसदीय तथा अल्पसंख्यक कार्य मन्त्री किरेन रिजिजूले आकाशवाणीको गौरवशाली 90 वर्ष पूरा गरेकोमा बधाई दिनुभएको छ। एक भिडियो सन्देशमा श्री रिजिजूले भन्नुभयो कि आज सम्पूर्ण राष्ट्र आकाशवाणीसँग जोडिएको छ। आकाशवाणीको माध्यमले एक भारत श्रेष्ठ भारतको भावना बलियो भइरहेको छ।
1: बहुत खुशी के साथ पूरे आकाशवाणी परिवार को बधाई देता हूँ। 90 साल आपने पूरा किया है। 90 साल पूरा होने पर मेरे शुभकामनाएं हैं। पूरा देश आकाशवाणी के साथ जुड़ा हुआ है। आकाशवाणी के माध्यम से हमारा भारत एक भारत श्रेष्ठ भारत रहे, मेरा यह शुभकामना।
0: झारखण्डको एक विशेष अदालतले राँचीमा 8 एकड़भन्दा बढी जमीनसँग सम्बन्धित मनी लन्ड्रिङ मुद्दामा मुख्यमन्त्री हेमन्त सोरेनले दायर गरेको याचिका खारेज गरेको छ। दुवै पक्षको बहस सुनेपछि अदालतले आफ्नो आदेश सुरक्षित राखेको थियो। अदालतले मुद्दामा पर्याप्त आधार र दस्तावेज रहेको र यस चरणमा आरोपीलाई बरी गर्न नसकिने अवलोकन गरेको थियो। गत दिसम्बरमा दायर गरिएको निवेदनमा श्री हेमन्त सोरेनले आफू विरूद्ध लगाएका आरोप निराधार भएको र प्रवर्तन निदेशालयसँग पर्याप्त प्रमाणको अभाव रहेको तर्क गर्नुभएको थियो। निदेशालयले अदालतलाई जानकारी गराएको थियो कि अनुसन्धानको क्रममा संकलन गरिएका प्रमाण र कागजातहरू मुद्दा अगाडि बढाउन पर्याप्त छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
3: हर घर सूर्य घर।
0: यो आकाशवाणी हो। अब

0: समाचार। भारत ब्रिक्स कृषि कार्य समूह अनि ब्रिक्स कृषि मन्त्रीहरूको महत्वपूर्ण बैठकको आयोजना गर्नेछ। यो बैठक मध्य प्रदेशको इन्दौरमा भोलिदेखि 13 जूनसम्म हुनेछ। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले आज भोपालमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै भन्नुभयो, यो बैठक यस वर्ष ब्रिक्सको भारतको अध्यक्षतामा भइरहेको छ। उहाँले भन्नुभयो, ब्रिक्स एउटा शक्तिशाली वैश्विक मञ्च बनेको छ। विश्वको कृषि भूमिको लगभग 42% ब्रिक्स देशमा छ र विश्वको कुल खाद्यान्न उत्पादनको 45% हिस्सा ब्रिक्स देशमा छ। चौहानले यी बैठकहरूले ब्रिक्स देशहरूबीच कृषि सहयोगलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो।
1: खाद्य सुरक्षा पोषण और आजीविका, खाद्य सुरक्षा सुनिश्चित करनी है, भरपूर खाद्यान्न मिले, सुरक्षित और पौष्टिक भोजन, और किसान की आय भी बढ़े और जीवन स्तर में भी सुधार हो। कृषि व्यापार और सहयोग, ये प्राथमिकता एक दूसरे देश में व्यापार की संभावनाएं भी बढ़े और सहयोग भी बढ़े, आपस में निवेश भी आए, टेक्नोलॉजी का आदान प्रदान भी हो, बाजार तक पहुंच भी आसान बने एक दूसरे देश में, ताकि मिलकर एक साझा प्रगति को बढ़ावा दे सके।
0: बैठकमा किसानको आय, रोजगारी, जीविकोपार्जन, कृषि ऋण र बजारको पहुँच वृद्धिमा केन्द्रित हुनेछ। बैठकमा खाद्य सुरक्षा, कृषि व्यापार, जलवायु अनुकूलन र कृषि नवप्रवर्तनका विषयमा पनि छलफल हुनेछ। पश्चिम बंगाल पुलिसको विशेष कार्यबलले आज बिहान नेपाल सीमा नजिकैबाट प्रभावशाली तृणमूल कांग्रेस नेता जहाँगीर खानलाई पक्राउ गरेको छ। उनी सीमा पार गरेर भाग्ने प्रयास गरिरहेको आरोप छ। उनलाई थप सोधपूछको लागि कोलकाता ल्याइँदैछ। गत महिनाको 21 तारिकमा फाल्टा विधानसभा सीटको लागि भएको पुनः मतदानपछि यो गिरफ्तारी भएको हो। मतदान हुनुभन्दा 48 घण्टा अगाडि जहाँगीर खानले नाटकीय रूपमा आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए, तर उनको नाम मतदान पत्रमा तृणमूल कांग्रेसको चुनाव चिन्हसँगै छापिएको थियो। मतगणनापछि उनी चौथो स्थानमा रहे र भाजपा उम्मेद्वारले सीट जितेका थिए। आफ्नो पराजयपछि जहाँगीर खान आफ्नो घर र पार्टी कार्यालयबाट हराइरहेका थिए। कलकत्ता उच्च न्यायालयको अवकाश पीठले 5 एफआईआरको सम्बन्धमा उनलाई दिएको अन्तरिम सुरक्षा बढाउन अस्वीकार गरेको केही हप्तापछि यो गिरफ्तारी भएको हो। जहाँगीरलाई तृणमूल कांग्रेस नेता अभिषेक ब्यानर्जीको नजिकको सहयोगी मानिन्छ। राज्यमा सत्ता परिवर्तनपछि धेरै गाउँलेहरूले उनलाई जबरजस्ती जमिन कब्जा र जबरजस्ती चन्दा असुलीको आरोप लगाएका थिए। पञ्चायती राज मन्त्रालयले भोलि गुजरातको गान्धीनगरमा आत्मनिर्भर पञ्चायत कार्यक्रम सम्बन्धी सम्पर्क कार्यशाला हाइब्रिड माध्यमबाट आयोजना गर्नेछ। पञ्चायती राज मन्त्रालयका सचिव विवेक भारद्वाज कार्यक्रममा सहभागी हुनेछन्। गुजरातका ग्राम पञ्चायत तथा ब्लक पञ्चायतहरू भिडियो कन्फरेन्स मार्फत कार्यशालामा सहभागी हुनेछन्। कार्यशालाको मुख्य उद्देश्य ग्राम पञ्चायत र ब्लक पञ्चायत तहका नेतृत्वकर्ताहरूसँग प्रत्यक्ष संवाद स्थापना गर्नु हो। कक्षा 12 बोर्ड परीक्षाको उत्तर पुस्तिकाको लागि अनस्क्रिनिङ मार्किङ प्रणालीलाई चुनौती दिने सार्वजनिक हित याचिका पीएलआई सम्बन्धी मुद्दामा दिल्ली उच्च अदालतले आज केन्द्र र केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईलाई सूचना जारी गरेको छ। न्यायाधीशहरू निना बन्सल कृष्ण र मधु जैन सम्मिलित डिभिजन बेन्चले राष्ट्रिय भारतीय विद्यार्थी संघले दायर गरेको याचिकामा केन्द्र र सीबीएसईबाट जवाफ मागेको छ। यस विषयमा अर्को सुनवाई 12 जूनमा हुने तय भएको छ। जनहित याचिकाले सीबीएसईद्वारा अप्नाएको डिजिटल मूल्याङ्कन प्रणालीको निष्पक्षता, पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठाएको छ। सरकारले भारत संचार निगम लिमिटेड बीएसएनएलसित कथित रूपमा जारी त्यो अधिसूचनालाई खण्डन गरेको, जसमा दावी गरिएको छ कि भारतीय दूरसञ्चार नियामक प्राधिकरणले ग्राहकहरूको केवाईसी निलम्बित गरिरहेको छ र सिम कार्ड 24 घण्टामा ब्लक गरिनेछ। पत्र सूचना कार्यालयले यस दावीलाई पूर्ण रूपमा फर्जी बताएको छ। बीएसएनएलले पनि भनेको छ, सिम केवाईसीसित सम्बन्धित कुनै सूचना जारी गरिएको छैन। पीआईबीले मानिसहरूलाई आफ्नो व्यक्तिगत र ब्याङ्क सम्बन्धी जानकारी कसैलाई पनि साझा नगर्न सुझाव दिएको छ। इजरायल र इरानले एक अर्का विरूद्ध बदला लिन आक्रमणहरू शुरू गरेका छन्। यसले पश्चिम एसियामा तनाव बढाएको छ र युद्ध विराम प्रयासहरू अवरुद्ध गरेको छ। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले प्रमुख इजरायली सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरेको छ। यसले वायुसेना केन्द्रहरू, नेवातिम र तेल नोफ विरुद्ध आक्रमण गरिएको बताएको छ। मीडिया रिपोर्टहरूका अनुसार यो कार्यवाही इजरायलले गरेको आक्रमणको प्रतिक्रियामा गरिएको हो। यी पछिल्ला आक्रमणहरूले यस वर्षको 28 फरवरीदेखि जारी युद्धको अन्त्यको बारेमा अनिश्चितता बढाएको छ। यसले शान्ति पुनर्स्थापनाको लागि सम्झौतामा पुग्न राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासलाई पनि झट्का दिएको छ। जापानको मौसम विभागले फिलिपिन्समा आएको भूकम्पपछि तटीय इबारकी प्रान्तदेखि ओकिनावासम्म सुनामीको आशंका व्यक्त गर्दै चेतावनी जारी गरेको छ। प्रशान्त सुनामी चेतावनी केन्द्रले फिलिपिन्समा 3 मिटर र मलेसियामा 1 मिटर उचाइसम्मका समुद्री छालहरू उठ्न सक्ने चेतावनी दिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले गरीबहरूको हितका लागि सरकारको 12 वर्षको विकास यात्रालाई रेखाङ्कित गर्नुभयो। केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले भन्नुभएको छ, गरीब कल्याणको 12 वर्षको अवधि पूरा देशमा करोडौं वञ्चित परिवारहरूको जीवनमा गरिमा सुरक्षा र आत्मनिर्भरता ल्याउनका लागि नयाँ अध्याय साबित भएको छ। आवास तथा शहरी कार्य मन्त्री मनोहर लालले भन्नुभयो, प्रधानमन्त्री आवास योजना अन्तर्गत हालसम्म देशमा 4 करोड़ भन्दा अधिक आवासहरू निर्माण भइसकेका छन् अनि आकाशवाणीको आज गौरवशाली 90 वर्ष पूरा भइरहेको छ। यसको साथै आकाशवाणीबाट समाचार पूरा भयो।
2: श्रोतागण नमस्कार। आजको समसामयिक समीक्षा अंकको विषय छ भारत र जापान बीच श्रम शक्ति सञ्चालन सहयोग। आलेख हो आकाशवाणी समाचार एकांश विदेश सेवा डेस्कको, अनुवाद तथा वाचन म रोशनी छेत्रीको। श्रोतागण हालै टोकियोमा भारत र जापान बीच श्रम शक्ति सञ्चालन सहयोग बारे छलफल गर्न एक संयुक्त सेमिनारको आयोजना गरिएको थियो। यस सेमिनारको आयोजन जापानमा भारतीय दूतावास र आसियन वन कम्पनी लिमिटेड जापानले मिलेर गरेको थियो, जसमा भारत सरकारको श्रम तथा रोजगार मन्त्रालयकी सचिव सुश्री वन्दना गुरनानीले मुख्य भाषण दिनुभयो। यस सेमिनारमा जापानका नीति निर्माता, उद्योग जगतका नेताहरू, शैक्षणिक संस्थान र श्रम शक्ति सञ्चालनसित जुडेका विशेषज्ञहरूको विशेष उपस्थिति रहेको थियो। उनीहरूले भारत र जापान बीच कौशलयुक्त श्रम शक्ति गतिशीलता र मानव संसाधन विकासमा दीर्घकालीन सहयोग बारे छलफल गरे। यस कार्यक्रममा भारत र जापानका कयौं प्रमुख व्यक्तित्वहरूको उपस्थिति थियो। यसमा जापानको हाउस अफ रिप्रेजेन्टेटिभका सदस्यहरू जस्तै पूर्व न्यायमन्त्री श्री यामाशिता, वित्त व्यापार एवं उद्योग राज्य मन्त्री श्री इनो, शिक्षा नेशनल कोअपरेशनका चेयरम्यान श्री तादाशी मायदा, जापानको विदेश मन्त्रालयका डिप्युटी डाइरेक्टर जनरल श्री केङ्गो ओत्सुका र जापानमा भारतकी राजदूत सुश्री नगमा मोहम्मद मालिक सामेल थिए। श्रम तथा रोजगार मन्त्रालयकी सचिवले आफ्नो मुख्य भाषणमा एक विश्वसनीय विश्वव्यापी श्रम शक्ति साझेदारको रूपमा भारतको बढ्दो भूमिकामाथि जोड दिनुभयो। पारदर्शी, नैतिक र व्यापक रूपमा लागू गर्न सकिने अन्तर्राष्ट्रिय श्रम गतिशीलताको मार्ग प्रशस्त गर्न भारत सरकारको प्रतिबद्धतालाई उहाँले रेखाङ्कित गर्नुभयो। उहाँले भारतको जनसांख्यिकीय शक्ति, बलियो कौशल इकोसिस्टम र संस्थागत सुधारहरूले देशलाई जापान लगायत विश्वव्यापी अर्थतन्त्रका लागि दक्ष जनशक्तिको भर पर्दो स्रोत बनाउने कुरामाथि पनि जोड दिनुभयो। उहाँले भारतको विशाल श्रम शक्ति विकास प्रणाली बारे पनि विस्तृत रूपमा व्याख्या गर्नुभयो, जुन उच्च शैक्षिक संस्थानहरू, औद्योगिक प्रशिक्षण संस्थान, प्रशिक्षण प्रणाली, डिजिटल स्किलिङ प्लेटफर्म र केरियर सेवाहरूद्वारा समर्थित छन्। उहाँले भारतको अन्तर्राष्ट्रिय श्रम शक्ति सञ्चालन ढाँचामाथि जोड दिनुभयो, जसमा विदेश मन्त्रालयको ई माइग्रेट प्लेटफर्म, नेशनल केरियर सर्भिस प्लेटफर्म, मोडल केरियर सेन्टर र शिप विकास तथा उद्यमशीलता मन्त्रालय राज्यहरू र शैक्षिक संस्थाहरूलाई समावेश गर्ने व्यापक शिप प्रणाली सामेल छन्। यस सम्मेलनमा जापानका प्रधानमन्त्री असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा र आईआईटी गुवाहाटीका निदेशकले विशेष सन्देश दिनुभयो। यी सन्देशहरूले भारत र जापान बीच मानिसहरूको आदान प्रदानलाई सक्रिय रूपमा बढाउनका लागि मध्यमदेखि दीर्घकालीन योजनाहरूको रूपरेखा प्रस्तुत गर्दछ। यस सेमिनारमा जापानका प्रमुख कम्पनीहरूका लगभग 250 प्रतिनिधिहरूले भाग लिए, जसमा वरिष्ठ कार्यकारी र मानव संसाधन प्रबन्धकहरू उपस्थित थिए तथा भारतको कुशल कार्यबल इकोसिस्टमसित व्यवस्थित रूपमा जोडिने तरिकाहरूबारे छलफल गरियो। महत्वपूर्ण पाइलाहरू अघि सार्दै दुवै पक्षले भारतमा जापानी भाषा र परीक्षण केन्द्रहरू विस्तार गर्ने, जापानी रोजगार प्रदाताहरू र भारतीय सिपमूलक संस्थाहरू बीचको सहकार्यलाई सुदृढ पार्ने, जापानबाट माग दृश्यता सुधार गर्ने, सिप पहिचान र पेशागत प्रतिबद्धतालाई प्रवर्धन गर्ने र निकट संस्थागत सहयोग मार्फत विश्वसनीय कार्यबल गतिशीलता मार्गहरूको निर्माण गर्नबारे छलफल गरे।
3: आकाशवाणी सिलगढी अनुष्ठान सुन्छन् मिडियम वेभ 421.9 मिटर अर्थात् 711 किलोहर्ट्ज एवं न्यूज अन एआईआर एपे। এখন গান পরম্পরা, শিল্পী পণ্ডিত অমিয় রঞ্জন বন্দ্যোপাধ্যায়, রাগ মুলতান।

0: यो प्रसारण हो आकाशवाणी खरसाङको र आउनुहोस् अब सुनौ यस केन्द्रको प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो, अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। पश्चिम बंगालमा आजदेखि प्रधानमन्त्री जन आरोग्य योजना लागू भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, अन्त्योदयको भावनाबाट प्रेरित गरीबहरूको कल्याण विगत 12 वर्षदेखि सरकारको नीतिहरूको आधार रहेको छ। पश्चिम बंगालकी महिला बाल विकास तथा सामाजिक कल्याण मन्त्री अग्निमित्र पौलले आज दार्जीलिङ र मिरिकको भ्रमण गर्नुभयो। वहाँको नेतृत्वमा आँगनवाड़ी केन्द्रहरूलाई सुधार गरी आधुनिक सुविधा सम्पन्न बनाइने र बाल बालिकाहरूको विकास केन्द्रको रूपमा रूपान्तरण गरिनेछ। लोक प्रसारकको रूपमा आकाशवाणीको भरोसा र जनसेवाको आज गौरवशाली 90 वर्ष पूरा भइरहेको छ र पश्चिम बंगाल पुलिसले तृणमूल कंग्रेसका नेता जहाँगीर खानलाई आज बिहान नेपाल सीमाबाट पक्राउ गरेको छ। अब समाचार विस्तारमा। पश्चिम बंगाल आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू गर्ने देशको 36 राज्य र केन्द्र शासित प्रदेशहरूको सूचीमा सामेल भएको छ। यस योजनाले पात्र लाभार्थीहरूलाई माध्यमिक र तृतीयक स्तरको अस्पताल भर्नाको लागि प्रति परिवार प्रति वर्ष 5,00,000 रूपियाँसम्मको स्वास्थ्य बीमा प्रदान गर्दछ। राष्ट्रिय स्वास्थ्य प्राधिकरण र पश्चिम बंगाल सरकारले राज्यमा यो योजना कार्यान्वयनका लागि आज नयाँ दिल्लीमा एक सम्झौता ज्ञापनमा हस्ताक्षर गरेका छन्। केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डा र पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा सम्झौता ज्ञापनमा हस्ताक्षर गरियो। आफ्नो सम्बोधनमा श्री नड्डाले भन्नुभयो, आयुष्मान भारत विश्वको सबैभन्दा ठूलो स्वास्थ्य कवरेज योजना हो। वहाँले यस योजना अन्तर्गत राज्यका मानिसहरूलाई स्वास्थ्य सुविधाबाट वञ्चित गरेकोमा तत्कालीन तृणमूल सरकारको कड़ा आलोचना गर्नुभयो। श्री शुभेन्दु अधिकारीले भन्नुभयो, आयुष्मान भारत योजनाले पश्चिम बंगालका जनतालाई राज्य बाहिर बसोबास गरे पनि लाभान्वित गर्नेछ।
2: एनएचएम के अंदर इस साल पश्चिम बंगाल सरकार को पूरा मदद करने के लिए भारत सरकार आगे आया और 527 करोड़ उन्होंने पश्चिम बंगाल सरकार को ट्रांसफर भी कर दिया। ये डबल इंजन का सरकार कैसे चलता है इसका एक बड़ा उदाहरण है। हमारी इस साल आयुष्मान भारत का एग्रीमेंट आज हो गया, 1,43,00,000 फैमिली बेनिफिटेड होगा। जमीन में काम को किस तरीके से उतरना चाहिए, मोदी जी का नेतृत्व भारत सरकार एक सब काम कर रहा है।
1: पश्चिम बंगालमा आयुष्मान भारत योजनाको कार्यान्वयनले राज्यका लाखौं पात्र लाभार्थीहरूलाई स्वास्थ्य सम्बन्धी भारी खर्चको विरूद्धमा आर्थिक सुरक्षा प्रदान गर्नेछ। यसले गुणस्तरीय र किफायती स्वास्थ्य सेवामा पहुँच बढाउनेछ र राज्यको स्वास्थ्य प्रणालीलाई बलियो बनाउनेछ। यो उपलब्धि देशभरिका सबै नागरिकहरूको लागि समान र पहुँचयोग्य स्वास्थ्य सेवा प्राप्त गर्ने दिशामा एक महत्वपूर्ण कोसेढुङ्गा हो। यस योजना अन्तर्गत 36,000 भन्दा बढी सरकारी तथा निजी अस्पतालहरू सूचीबद्ध छन् र हालसम्म देशभरि 44 करोड़ भन्दा बढी आयुष्मान कार्ड जारी गरिएको छ। यसको शुरूआतदेखि नै यो योजना भारतमा स्वास्थ्य सेवा परिवर्तनको आधारशिलाको रूपमा देखा परेको छ, जसले व्यक्तिगत खर्चमा कमी आएको छ र सूचीबद्ध सार्वजनिक तथा निजी र अस्पतालहरूको विशाल नेटवर्कको माध्यमले गुणस्तरीय उपचारमा पहुँच सुधार गर्दै आएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले गरीबहरूको हितका लागि सरकारको 12 वर्षको विकास यात्रालाई रेखाङ्कित गर्नुभयो। आज सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री मोदीले भन्नुभयो, यस अवधिमा देश धेरै परिवर्तनहरूको साक्षी बनेको छ र गरीब कल्याण र विपन्न वर्ग यी परिवर्तनहरूको केन्द्रमा रहेको छ। प्रधानमन्त्रीले भन्नुभयो, जनधन खाता, प्रत्यक्ष लाभ हस्तान्तरण, स्वच्छ भारत अभियान, प्रधानमन्त्री आवास योजना, जल जीवन मिशन र आयुष्मान भारत जस्ता हरेक पहलको उद्देश्य जनताका लागि गरिमा र अवसर सुनिश्चित गर्नु हो। गरीबहरूको जीवनस्तर सुधार गर्नका लागि प्रौद्योगिकीले महत्वपूर्ण भूमिका खेलेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभएको छ, राज्यका सीमावर्ती जिल्लाहरूमा रहेका हिरासत केन्द्रहरूबाट लगभग 4800 अवैध प्रवासीहरूलाई बंगलादेश पठाइएको छ र यी केन्द्रहरूबाट 836 व्यक्तिहरूको प्रत्यार्पण गरिनेछ। सुन्नुहोस् यसबारे एक रिपोर्ट।
3: मुख्यमन्त्रीले अवैध आप्रवासन एक गम्भीर समस्या भएको र उहाँको सरकारले भारत बंगलादेश सीमा सुरक्षित गर्न आवश्यक पर्ने 556 किलोमिटर बार मध्ये लगभग 100 किलोमिटर बार लगाउनका लागि बीएसएफलाई जमिन हस्तान्तरण गरेको बताउनुभयो। अधिकारीले भन्नुभयो

0: यहाँको सरकारले केन्द्र सरकारको कानून अनुसार नागरिकता संशोधन अधिनियमको दायराभित्र नपर्ने अवैध प्रवासीहरूलाई प्रत्यार्पित गर्न थालेको छ। अवैध प्रवासीहरूलाई सिधै बीएसएफलाई सुपुर्द गरिँदैछ। अधिकारीले आरोप लगाउँदै भन्नुभयो, पूर्व टीएमसी सरकारले राज्यमा जनगणनाको कार्य शुरू गरेको थिएन, भाजपा सरकारले जनगणनाको काम शुरू गरेको छ। राज्यमा एकदेखि 15 अगस्तसम्म घर घर गएर जनगणनाको लागि सर्वेक्षण गरिनेछ। उहाँले भन्नुभयो, सरकारले अन्नपूर्ण योजना अन्तर्गत राज्यका 50 लाख महिलालाई 3,000 रुपियाँ प्रति महिला हस्तान्तरण गरेको छ। मनिषा छेत्री, आकाशवाणी समाचार, खरसाङ।
1: पश्चिम बंगालकी महिला बाल विकास तथा सामाजिक कल्याण मन्त्री अग्निमित्र पौलले आज दार्जीलिङ र मिरिकको भ्रमण गर्नुभयो। दार्जीलिङमा वहाँले सांसद राजु बिष्टका साथ विभिन्न क्षेत्रहरूको भ्रमण गर्नुभयो र जारी विकास कार्यहरूको समीक्षा गर्नुभयो। भ्रमणको क्रममा मन्त्रीले जल परियोजना, पिउने पानी आपूर्ति व्यवस्था र अन्य नागरिक सुविधाहरूसित सम्बन्धित कार्यहरूको प्रगतिको विशेष समीक्षा गर्नुभयो। यसबाहेक उहाँले दार्जीलिङमा निर्माणाधीन सिन्चेल लेकको पनि निरीक्षण गर्नुभएको छ, जहाँ जल संरक्षणको व्यवस्था विकसित गरिँदैछ। मन्त्री अग्निमित्र पौलले दार्जीलिङ पहाड़मा पिउने पानीको समस्या चाँडै समाधान गर्न ठोस कदम चालिँदैछ भन्नुभयो। उहाँले पहाड़ी क्षेत्रमा कतै पनि अवैध निर्माण वा गैर कानूनी बहुतल्ले भवन भेटिएमा पहिचान गरी नोटिस जारी गरिने चेतावनी पनि दिनुभएको छ। मन्त्री अग्निमित्र पौल आफ्नो दुई दिने दार्जीलिङ भ्रमणको क्रममा आज लुङथाम स्थित आँगनवाड़ी केन्द्रको निरीक्षणमा पुग्नु भएको थियो। उहाँको साथमा सांसद राजु बिष्ट लगायत अन्य जनप्रतिनिधिहरू पनि उपस्थित थिए। सुन्नुहोस् एक रिपोर्ट।
2: यस अवसरमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै सांसद राजु बिष्टले मुख्यमन्त्री शुभेन्दु अधिकारीले दार्जीलिङ, तराई अनि डुवर्सलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सरकार गठन भएको एक महिना भित्रै पहाड़लाई लिएर सकारात्मक घोषणाहरू भएको बताउनुभयो। सांसद श्री विष्टले मुख्यमन्त्री शुभेन्दु अधिकारीको मार्गदर्शन तथा अग्निमित्र पौलको नेतृत्वमा आँगनवाड़ी केन्द्रहरूलाई सुधार गरी आधुनिक सुविधा सम्पन्न बनाइने र बाल बालिका तथा नयाँ अभिभावकहरूको समग्र विकास केन्द्रका रूपमा रूपान्तरण गरिने योजना रहेको बताउनुभयो। उहाँले हिज मात्र सरकारले दार्जीलिङ, खरसाङ, कालेबुङ र सिलगढ़ीलाई हिमालयन सिटी बनाउने घोषणा गरेको जानकारी दिँदै यसलाई ठूलो उपलब्धि बताउनुभयो। यसको साथै स्थायी राजनीतिक समस्याको समाधानका लागि दार्जीलिङमा इन्टरलोकेटर आएको र सबै पक्षसँग भेटघाट गर्दै काम भइरहेको पनि सांसद श्री विष्टले बताउनुभयो। दार्जीलिङको नगरपालिका अध्यक्षले हिज मन्त्री पालसँग भेट गरेको उल्लेख गर्दै अहिलेको बोर्डको कार्यकाल रहँदासम्म सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो। सपन सुब्बा, आकाशवाणी समाचार।
1: त्यसपछि उहाँ मिरिक पुग्नुभयो। मिरिकमा उहाँलाई भाजपा लगायत गोर्खा जनमुक्ति मोर्चाका प्रतिनिधिगण एवं कार्यकर्ताहरूले भव्य स्वागत जनाए। यस क्रममा श्रीमती पौलका साथ दार्जीलिङका सांसद राजु बिष्टको पनि उपस्थिति रहेको थियो। उहाँले मिरिक झील परिसरमा रहेको स्वेरेज ट्रिटमेन्ट प्लान्टको निरीक्षण गर्नुभयो। उहाँले पत्रकारहरूसितको कुराकानीमा मिरिक पनि हिमालय हिल सिटीहरू मध्ये एक हुने र यसको विकासका लागि के कस्ता कार्यहरू गर्नुपर्ने भन्ने विषयमा यहाँको भ्रमणमा आएको बताउनुभयो। उहाँले मिरिक क्षेत्रमा जमीन अतिक्रमण बारे बोल्नुहुँदै अतिक्रमण एक संवेदनशील विषय रहेको र यस्तो हुन नदिने बताउनु भएको छ। आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशियल मिडिया ह्याण्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
4: हर घर सूर्य घर।
1: यो आकाशवाणी खरसाङ हो। लोक प्रसारकको रूपमा आकाशवाणीको भरोसा र जनसेवाको आज गौरवशाली 90 वर्ष पूरा भइरहेको छ। वर्ष 1936 आजकै दिन इन्डिया स्टेट ब्रडकास्टिङ सर्भिसलाई अल इन्डिया रेडियो नाम दिइएको थियो। यो दिवस देशको सांस्कृतिक सूचना र प्रसारण इतिहासमा विशिष्ट अवसरको रूपमा अंकित छ, जसले पुस्तौंसम्म राष्ट्रको चेतनासित जोडिएको वाणीको अभ्युदय भयो। सुन्नुहोस् एक रिपोर्ट।
4: स्वतन्त्रतापछि अल इन्डिया रेडियो तीव्र गतिमा विस्तार भयो र 1956 यसलाई आकाशवाणीको नाम दिइयो। आज आकाशवाणीका 591 केन्द्र कार्यरत छन्, जसद्वारा 23 भाषाहरू र 146 बोलीहरूमा कार्यक्रमहरूको प्रसारण हुँदछ। आकाशवाणीको पहुँच देशको 98% जनसङ्ख्यासम्म छ। आकाशवाणीको विदेश सेवा विभागले भारत वंशीहरूलाई एकजुट गर्दै विश्वका 100 भन्दा अधिक देशहरूमा भारतको आवाज पुर्याइरहेको छ। बहुजन हिताय बहुजन सुखायको आदर्शमा आकाशवाणीको समाचार सेवा प्रभाग रेडियो प्रसारणको सर्वोच्च मानकहरूको अनुपालन गर्दै 24 घण्टा सबै प्रमुख भाषाहरू र बोलीहरूमा समाचार र समाचार कार्यक्रमको प्रसारण गर्दछ।
5: नमस्कार, आकाशवाणी से समाचार प्रभात के साथ मैं लवलीन निगम।
6: ये आकाशवाणी है।
7: नमस्कार, ये आकाशवाणी है। समाचार सबनगरी बाटा सुनोस।
6: खबरों के साथ मैं शगुफ्ता यास्मीन।
8: Good evening. This is Akashvani and I am Valsa Williams with the news at 9.
1: पश्चिम बंगाल पुलिसले तृणमूल कंग्रेसका दबंग नेता जहाँगीर खानलाई आज बिहान नेपाल सीमाबाट गिरफ्तार गरेको छ। जहाँगीरले कथित रूपमा नेपाल सीमाबाट भाग्ने प्रयास गरिरहेको थियो। थप सोधपूछको लागि उनलाई कोलकाता लगिएको छ। गत महिनाको 21 तारीक फलता विधानसभा सीटको पुनर्मतदानको सम्बन्धमा यो गिरफ्तारी भएको हो। मतदान हुनभन्दा 48 घण्टा अगाडि जहाँगीर खानले नाटकीय रूपमा चुनावबाट नाम फिर्ता लिएको थियो र उनको नाम तृणमूल कंग्रेस को चुनाव चिन्हका साथै मतपत्रमा पनि छापिएको थियो। मतगणनापछि उनी चौथो स्थानमा रहेको थियो र यस सीटबाट भाजपा उम्मेद्वार विजयी भएका थिए। पराजयपछि जहाँगीर खान आफ्नो घर र पार्टी कार्यालयबाट बेपत्ता थियो। कलकत्ता उच्च न्यायालयको अवकाश पीठले 5 प्राथमिकीको आधारमा उनलाई दिएको अन्तरिम सुरक्षा बढाउन अस्वीकार गरेको केही सातापछि यो गिरफ्तारी भएको हो। तृणमूल कंग्रेसका राज्यसभा सांसद सुखेन्दु शेखर राईले सांसद पद र पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिनुभएको छ। श्री रायले एक प्रेस नोटमा तृणमूल कंग्रेसलाई भ्रष्टाचार, महिला विरूद्ध हिंसा तथा शिक्षा, स्वास्थ्य, उद्योग, रोजगार र कानून व्यवस्था विफलताको आरोप लगाउनुभयो। राज्यमा घुसपैठ रोक्नका लागि कड़ा सुरक्षा व्यवस्था बीच सिलगढ़ी जंक्सन रेलवे स्टेशनबाट 8 बंगलादेशी नागरिकहरूलाई पक्राउ गरिएको छ। हिजो राति गुप्त सूचनाको आधारमा रेलवे सुरक्षा बल आरपीएफ र जीआरपीको संयुक्त दलले यो कार्यवाही गरेको हो। रेलवे पुलिस अनुसार यी सबै व्यक्तिहरू राधिकापुर एक्सप्रेसबाट सिलगढ़ी जंक्सन पुगेका थिए। प्रारम्भिक जाँचबाट पत्तो लागेको छ कि उनीहरू सबै लामो समयदेखि भारतका विभिन्न भागहरू विशेष गरी दिल्लीमा श्रमिकको रूपमा काम गर्दै आएका थिए। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। पश्चिम बंगालमा आजदेखि प्रधानमन्त्री जन आरोग्य योजना लागू भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, अन्त्योदयको भावनाबाट प्रेरित गरीबहरूको कल्याण विगत 12 वर्षदेखि सरकारको नीतिहरूको आधार रहेको छ। पश्चिम बंगालकी महिला बाल विकास तथा सामाजिक कल्याण मन्त्री अग्निमित्रा पौलले आज दार्जीलिङ र मिरिकको भ्रमण गर्नुभयो। लोक प्रसारकको रूपमा आकाशवाणीको भरोसा र जनसेवाको आज गौरवशाली 90 वर्ष पूरा भइरहेको छ र पश्चिम बंगाल पुलिसले तृणमूल कंग्रेसका नेता जहाँगीर खानलाई आज बिहान नेपाल सीमाबाट पक्राउ गरेको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
9: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান শুনছেন মিডিয়াম ওয়েভ 711 কিলোহার্টজ প্রচার তরঙ্গে এবং নিউজ অন এআইআর অ্যাপের মাধ্যমে। শুরু হচ্ছে হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। আজকের

यो आकाशवाणी हो, चन्द्रप्रसाद शर्माबाट समाचार सुन्नुहोस्। प्रस्तुत छन् प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू अहिले वीरता पुरस्कार प्रदान गर्नुहुँदै नयाँ दिल्लीमा इण्डिया ब्लकको बैठक सम्पन्न। पश्चिम बंगालमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू। प्रधानमन्त्रीले दिनुभयो निकोल पसिनयानलाई जीतका निम्ति बधाई, अनि देशमा काँचो तेल, एलपीजी र प्राकृतिक ग्यासको आपूर्ति सामान्य रहेको मन्त्रालयको भनाई। राष्ट्रपति द्रौपदी मुर्मू अहिले सशस्त्र बल, केन्द्रीय सशस्त्र पुलिस बल र पुलिस बल तथा केन्द्र शासित प्रदेशका पुलिस कर्मीहरूलाई वीरता पुरस्कार प्रदान गरिरहनु भएको छ। यी पुरस्कार राष्ट्रपति भवनमा आयोजित रक्षा अलंकरण समारोहमा प्रदान गरिँदैछ। लेफ्टिनेन्ट कमाण्डर सूरज पारासर,